0: لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون
1: ماني اي ايمانوي ميستكونيفي تيباميهونگه نفستكا تيباميهونگه اهولون نركان سلامك كوراشي اي نركاگه داروكم گاوا هوشي ميهوننا هيلاي ادي اتم بهدهتومگا هاروكوشي ادي بارگد ملائكتون تيبواني ए मलाइकतुन्ना मैं अवाह करवा आमर फुलका ए मलाइकतकु नुक्य मंतरी नुवा हुट्टे अधि ए मलाइकतुन्ना आमर करवा कंदता एगोता करवा नेते मैं अवाह सुबहान हो वताला वही करवा फावे
0: वमा मिन्ना इल्ला लहू मकामुं मालूम وَإِنَّا لَنَحْنُ الصَّافُّونَ وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ
1: مَعْنَي مَلَائِكَتُمْ وِدَاعْ وَعْنِتِ أَهَرْ مِنْكِ تِرَيْنْ هَمَا إِكَا كُوِسْ أَلُوْكَنْ كُرُمَا إِمِيهَكَ كَنْدَيْلِكَمْ وَا مَقَامِنْ نِتِيَنُّوِي أَهَرْ مِنَّكِ نَمَادُكَ سَفُ سَفَ إِتُ أديس إكلانج وحي كربيه.
0: ومن عنده لا يستكبرون عن عبادته ولا يستحسرون يسبحون الليل والنهار لا يفترون.
1: ما ناي إكلانج حضرت قاوا ملايكتون إكلانج عن ألوكن كرمغا كبر ورين نوبه. ए मलाइकतुं मैं अल्लाह के हज़रत रियादुवाल हुट्टु में वारुपल वुमेन्नेती अलुकं कुरव्वा तस्बीह विदार्वे एकलांगे तंजीह कुरव्वते अदिविस वही कुरव्विये
0: बिअईदी सफरह किरामिं बररह
1: माने ए कुरुआन लियुव्वे गिम्वनी सफर रेक्योनु मलाइकतुंगे अप्पुल मतिन्ने ए सालिह हेवलफा मतिवेरवेगेंवा أماناتيري ملايكتن أدوس وحيكور فيه
0: لا يمسه إلا المطهرون
1: ماني طاهر وغن وامي همينوي إفوتوغا بيهي جنوي أدو هم إهم ميكما غولغن ورغن إتور روايط وارد وفاوي إلمرينج ترين إهم باين إلمرين ديكو دانواغوتوغا ಮಿಬೇಗಾ ಹಿಮೆನಿ ಗೆಂದನಿ ಮಲಾಯಿಕತುಂಗೆ ತೆರೆಯಿಂ ರಸೂಲುಂಗೆ ಗೊತುಕಾ ಹಿಮೆನೆ ಮಲಾಯಿಕತುಂ ಎಕಂಜೆ ಮಿಕಮುಗೆ ದಲೀಲ್ಗೆ ಗೊತುಕಾ ಎಬೇ ಕಲುಂ ದಕ್ಕವಣಿ ಹಾರೂತ್ ಅದಿ ಮಾರೂತ್ಗೆ ವಾಹಕೆಯಾ ಇಬಿಲೀಹುಗೆ ವಾಹಕೆ ಎಹೆ ನಮಸ್ ಅಳುಕುಣ್ಮೆನ್ ಕಬೂಲ್ ಕುರಂಜೆ ಹಕೀಕತಕಿ ಹುರಿಹಾ ಮಲಾಯಿಕತುನ್ನ ಕೀವೆಸ್ ಕುತ್ತಕುಂ ಬಾರಿಯವೆಗೆಂವಾ ಮೌಸೂಮ್ ತೋಹಿರ್ ಬಾಯಿಕಮೆ ಎಕಲೆಗ್ಫಾನ್ ವಿದಾಳ್ವಣಿ ಹಾರೂತ್ ಅದಿ ಮಾರೂತ್ಗೆ ವಾಹಕಾಗ ಮಚ್ಚ ರಿಯಾಯಕ ಬುಣಾಣಮ ಬುಣವೇಣಿ ಮಿಕಮುಗಾ ಸಾಬಿತ್ ಕೊರ್ವೆ ಫದ ಬುರದನೆ ಹುರಿ ಸಹ ಅದಿ ಎಣುವೆಸ್ ದಲೀಲೆ ರಸೂಲುಲ್ಲಾಹಿ ಸಲ್ಲಲ್ಲಾಹ ಅಲೈಹಿ ವಸಲ್ಲಮಗೆ ಅರಿಹುಂ ಗೆಣೈಫಾ ನಿಕ್ಕಮುಗೈ ಇಬಿಲೀಹಾ ಮೆದುಗಾ ಎಲ್ಮೆರಿಂಗೆ ಗಿನ ಬೇಕಲುಂ ಎಬ್ಬಸೆ ವಡಾಣವಾ ಗೊತುಗಾ ಏನಾಯಕಿ ಮಲಾಯಿಕ ತೆನ್ನೂನೆ ಅದಿ ಗಿನ ಎಲ್ಮೆರಿಂ ವಿದಾಳ್ವಾ ಗೊತುಗಾ ಏನಾಯಕಿ ಇನ್ಸಾಣುಂಗೆ ಬಫಾ ಆದಮ್ ಅಲೈಹಿ ಸಲಾಂ ಫದ್ಯಾಂ ಜಿನ್ನಿಗೆ ವಫಾ ಕಮುಗೈ ಮಿ ಮಸಲಾಗ ಅಸ್ಸಫವಿ ಅಲ್ ಅರ್ಮವಿ ಬಹುಸ್ ಕುರಬಾ ಫಾವಾಗೊಯ್ ಏಕಲೆಕ್ ಫಾನ್ ಗರಿಹುಂ ಅಸ್ಸಯೋತಿ ಗೆಣ್ಣವಾಫಾವೆ ಏಕಲೆಕ್ ಫಾನ್ ವಿದಾಳೆ ಫಾವಾ ಗೊತುಗ ಮಲಾಯಿಕತುನ್ನಕಿ ಎಮ್ಮೆ ಹಾಕುತ್ತಕುನ್ ಸಾಫೆ ತಾಹಿರ್ವೆಗೆ ವಾಬೈಕೆ

0: दन्नाशे हम कशरु उड़ुतकाय बिमगा वाहा तकेति मिल्कवे वडिगिम्वनी अल्लाहशे दन्नाशे हम कशरु अल्लाह के वाद फुलकी हक तिद फुले एहने कमकु एवरें कुरे गिनमी हूं एकमें नुदनेते
1: هو يحيي ويميت وإليه ترجعون
0: دروفني وس أدي مارو غنوني وس إكلانجي أدي تيبامي هم رجوعك رواهو شي هما إكلانجي حضرتشي